0: کیا خوبصورت گیت ہے یہ، جیسے زندگی کا کوئی فلسفہ ہو. آگے چلتے ہیں راج سر، آپ جب اتنے سارے لوگوں سے کنیکٹ کرتے ہیں، اگین میں واپس کہنا چاہوں گی کہ آپ نے 1,00,000 سے بھی اوپر کنڈلیاں آج تک دیکھ لی ہیں ان 2 دشکوں میں، تو اتنے لوگوں سے جب آپ کنیکٹ ہوتے ہیں، ہر لیول پہ کنیکٹ ہوتے ہیں، تو آپ کی انرجی کیسے ڈپلیٹ ہوتی ہے اور اس کو آپ کیسے بیلنسڈ رکھتے ہیں، اور یہ جو انرجی ایکسچینج ہوتا ہے جس کے بارے میں آپ نے ہمیں بتایا، وہ کس طرح سے ورک کرتا ہے، اور جو کلائنٹس آپ کے پاس آتے ہیں انہیں کیا سوچنا چاہیے اس کے بارے میں، کس طرح سے اس چیز کو امپورٹنس دینی چاہیے کہ جب آپ کسی ایسٹرولوجر سے جڑ رہے ہیں تو وہ ایک ایک کارڈ کنیکٹ ہو رہی ہے، انرجی کنیکٹ ہو رہی ہے، اور اس کو ویلیو دینا، اس کو ریسپیکٹ دینا امپورٹنٹ ہے. اس کے اوپر اگر تھوڑا سا بات کریں.
1: جی میم، اس سے پہلے تھوڑا سا میں آپ کو ایک چیز سمجھاؤں گا کہ آپ نے جو شبد کہا اس میں میری لائف کا ایک ٹرننگ پوائنٹ تھا. ٹرننگ پوائنٹ یہ تھا کہ پہلے آپ کو دھیان ہوگا اور کچھ چلتا تھا.
0: بالکل بالکل.
1: اور کچھ چلتا تھا، یہ فیس بک تو بعد میں آیا، اور کچھ چلتا تھا یہ تو، اور کچھ، اور اسی سمے یاہو کے ایک گروپ چلتے تھے، یاہو پہ گروپس ہوا کرتے تھے چیٹ کے.
0: Right.
1: یہ قریباً 2004-2006-2007 کی بات ہے جب سمے یہ ہوتے تھے. تو اس سمے میں پریکٹس کرنے کے لیے ان گروپس کے اندر میں ایسٹرولوجی کے گروپ میں ہوتے تھے، جس کے اندر میں مطلب تھاؤزینڈس کے اندر میں لوگ باغ ہوتے تھے.
0: جی.
1: تو ہم میں اس کو فری آف چارج ان کو میں کنسلٹنسی اور ریڈنگ دیا کرتا تھا. اور میرے کو جب میں ایک انسان کو میں جیسے دے رہا ہوں، آج میں نے آپ کو ایک ریڈنگ دے دی، کل آپ دوسرا نام بدل کر کے پھر آ جاتے ہو،
0: بتائیے.
1: اور پھر وہی ہوتی ہے، اور جیسے ہی میں اپنے سافٹ ویئر میں ڈیٹیل ڈالتا ہوں تو مجھے پکڑ میں آ جاتا ہے کہ یار یہ انسان تو کل بھی میرے پاس میں آیا تھا، یا کچھ دن پہلے بھی آیا تھا اور یہ الگ نام سے آیا تھا.
0: بتائیے
1: آپ، اب میں جو پریڈکشن کر رہا ہوں آپ سوچو کیا واقعی میں سیم ہونسٹی سے پریڈکشن کر پاؤں گا اس چیتنا کے ساتھ میں کہ تم میرے ساتھ میں چھل کر رہے ہو.
0: بالکل بالکل بالکل.
1: سیم سچویشن، سیم سچویشن ہوئی 2006-07 سے لے کر کے 2010 تک، جب میرا فیس بک پہ ایک گروپ ہوا کرتا تھا جس میں قریباً 60,000 آدمی اس سمے کنیکٹڈ تھے، اور ڈیلی میں پریڈکشن کرتا تھا.
0: جی.
1: فری آف چارج، مطلب میرے کو ایک تھا کہ روز کم سے کم 100 ہوروسکوپ کو میرے کو دیکھنا ہے، اور میرے کو روز میرے کو یہاں کرنا ہے، اور یہی میرے پاس میں ڈیٹا بیس اکٹھا کرنے کا ایک ذریعہ تھا.
0: جی.
1: جس سے آپ ہوروسکوپ کی بات کرتے ہیں، میرا ہوروسکوپ کا ڈیٹا بیس کلیکشن جو ہے وہ 1,00,000 سے زیادہ ہوروسکوپ کی جو ڈیٹیلس ہے، یہ سب میرے کو سوشل میڈیا کے تھرو میں نے جب ہوروسکوپ ریچ کرے تھے کسٹمر سے مل کر کے، اب پروفیشنلی جو میرے پاس میں آئی، میرے پاس میں اس لیے میں ریسرچ بیس پہ جا سکتا.
0: Right.
1: تو جب میں دیکھتا ہوں، اچھا وہاں پہ کیا، وہاں پہ بھی فری آف چارج دیتا تھا، ایسا نہیں تھا وہاں پہ کوئی چارج کرتا.
0: جی.
1: تو آپ کو میں نے ہوروسکوپ ریڈ کر دیا ہے، اب آپ کو ایک نیا پرابلم آ گیا، کل پھر آپ آئے، اب آپ کے ہی میں کنٹینیو ریڈنگ دوں گا تو جو پیچھے جنے بیٹھے ہوئے ہیں اور بھی جو باقی کے 55,000-60,000 جو جنے بیٹھے ہوئے ہیں ان کا کیا. تو اس کمپلینٹ کو نکالنے کے لیے پتا ہے میں نے ایک ٹرک لگائی تھی.
0: جی.
1: ایک ٹرک لگائی تھی.
0: جی.
1: کہ کوئی بھی جنا جس کو ارجنسی ہے، جس کو جلدی ہو اور اس کو بریڈ کرانی ہے، وہ ایک کسی بھی گوشالا، اناتھ آشرم وغیرہ کی ایک ریسیپٹ لا کر کے یہاں پہ مجھے، یا وہ پیسٹ کر دے گروپ میں، یا مجھے پرسنلی شیئر کر دے.
0: Right.
1: میں اس کو پہلا نمبر دوں گا.
0: واؤ.
1: ٹھیک ہے. آپ وشواس کریں گے، اس 60,000 میں سے ایک سنگل آدمی،
0: بتائیے،
1: نے نہیں کیا.
0: 60,000. جی.
1: اس میں لکھا کیا، اگر ہم نقلی انٹرنیٹ سے اگر ریسیپٹ بنا کے دے دیں گے تو کیا کر لو گے.
0: اوہو.
1: یہ ریپلائی آئے اس میسج کے اوپر، میں آج بھی یہ میسج وہاں پہ پیسٹ ہے اس گروپ پہ. اس پہ ریپلائی کیا آیا، ہم تو اگر فرضی ٹکٹ بنا کے دے دیں گے. میں نے کہا تم کرم تو کرو، تم اتنا بھی کر دو،
0: اتنا ہی کر
1: دو تو بھی میں تمہیں فری ریڈنگ دے دوں گا.
0: بالکل بالکل.
1: تو اس سمے میرے کو ایک احساس ہوا کہ میں جو نالج کا انرجی ایکسچینج کر رہا ہوں کن لوگوں کے ساتھ کر رہا ہوں، کیا یہ لوگ اس کی ورتھ بھی رکھتے ہیں، کیا
0: یہ پاتر ہیں، کوپاتر ہیں کہ سوپاتر ہیں. جی.
1: ہے نا. تو اس سمے میرے کو دھیان آیا کہ بھلی तू अपनी इच्छा से दे, पर एक बार देने की क्षमता तो रख, श्रद्धा तो रख, पर तभी मैं कुछ दूं। आजकल हो क्या रहा है, आप देखेंगे कि मोस्टली जितने भी सोशल मीडिया पे, ग्रुप्स में, एप्लीकेशंस पे एक चल रहा है कि फ्री रीडिंग ले लीजिए, फ्री रीडिंग ले लीजिए, सब फ्री रीडिंग। जब आप एक एक्सपर्ट के पास में कंसल्टेंसी लेने जाते हो और इस नॉलेज से जाते हो कि सिर्फ 5 मिनट में जब तक फ्री मिल रहा है तब तक ही इससे बात करनी है, जैसे एक समय खत्म हुआ और मुझे निकल लेना है,
0: बिल्कुल
1: आप यहाँ पे अपने कर्मों को खराब कर रहे हो।
0: बिल्कुल,
1: क्योंकि सामने वाले ने अपने ज्ञान का एनर्जी एक्सचेंज किया था आपके साथ, आपने उसकी काबिलियत, आपने उसके ज्ञान, आपने उसके नॉलेज की वर्थ नहीं समझी, और आप अपने मकसद से इससे 5 मिनट फ्री लेने के बाद में दूसरे के पास सबक पड़े।
0: बिल्कुल,
1: अब एक ने आपको कहा आपका काम हो जाएगा, दूसरे ने कहा नहीं होगा, अब आप भी कंफ्यूज हो कि वो सही है या ये सही है।
0: करेक्ट,
1: आपको अगर अपने फ्यूचर पे अगर रियली वर्कआउट करना है तो आप क्षमता रखें कि अगर कोई इंसान अपने ज्ञान को, अगर आज मैं 25 साल से नॉलेज में रखता हूँ और एक्सपीरियंस कर रहा हूँ, मैं कर रहा हूँ, तो उसके पीछे मेरे पीछे भी कोई रिस्पॉन्सिबिलिटीज है, मेरे पीछे भी कोई है, तो मैं उनको भी ध्यान में रखूंगा। मैं सिर्फ ये नहीं देखूंगा कि यार सब फ्री में है, मिला हुआ है ज्ञान, उसको बांटते जाऊं।
0: बिल्कुल,
1: हमारी जो मेन क्लासिक है वैदिक एस्ट्रोलॉजी की, जो मेन किताब है क्लासिक ऑफ एस्ट्रोलॉजी को हम कहते हैं, वो है वृत्त पाराशर होरा शास्त्र
0: जी।
1: उसके जो फर्स्ट अध्याय है उसके अंदर में पेज पे क्या होता है कि एक तो नक्षत्र मणि मत बनना, ठीक है, दूसरा ये ज्ञान उस इंसान को मत देना जिसको इसकी वर्थ नहीं पता हो, जिसको इस पे विश्वास ना हो, जो सिर्फ इसका उल्लास या मजाक करने आया है।
0: बिल्कुल, उल्लास ही है 5 मिनट में जानने की कोशिश करना। बिल्कुल
1: मैम, मुझे 15 मिनट मतलब एक होरोस्कोप से उसके पास्ट और प्रेजेंट को मैच करने, क्योंकि इंसान को भी समय चाहिए होता। मैंने बोल दिया 2011 में आपके साथ में ऐसा कुछ हुआ था क्या, अब आप खुद 5 मिनट मेरे खा जाओगे 2011 को याद करने के लिए।
0: बिल्कुल बिल्कुल,
1: कि लोग क्या कहते हैं, अरे पास्ट छोड़ो फ्यूचर की बात करो। अरे भाई, जब मैं तेरा पास्ट नहीं रीड कर पा रहा हूँ, तेरा फ्यूचर क्या रीड करूंगा,
0: कैसे रीड करूंगा। यस यस यस,
1: ये फर्क होता है
0: जी,
1: कि हम जब क्वालिटी ऑफ रीडिंग देना चाहते हैं, जब हम किसी इंसान को रियली एस्ट्रोलॉजिकल गाइडेंस देना चाहते हैं, वहां पे इंसान उस चीज की वर्थ नहीं करता है, वो भटक रहा होता है उस पास्ट रीडिंग के लिए, जहां पे सिर्फ कुंडली खोली, लगन देखा और प्रेडिक्शन मार दिया।
0: करेक्ट,
1: ना दशा देखी, ना डिग्री देखी, ना कुछ देखा, पढ़ा पट क्या काम है, ये वचन ठीक हो जाए।
0: जी जी जी,
1: तो ये है। अब आपने पूछा उपाय के बारे में
0: जी।
1: देखो मैम, दुनिया क्या सोचती है और दुनिया क्या करती है, मुझे इससे कोई लेना देना नहीं
0: जी,
1: ठीक है। मैं अपना आपको से अपना एक्सपीरियंस शेयर करता हूँ।
0: हाँ जी,
1: कि इन 20-25 सालों में मैंने एक चीज को समझा है कि किसी भी पर्टिकुलर ग्रह का आपसे कोई पर्सनल ग्लिच नहीं है, कोई पर्सनल आपसे प्रेफरेंस नहीं है कि वो आपको सपोर्ट करेगा।
0: राइट,
1: ठीक है, जो कुछ है आपका, आपका यूनिवर्सल एक कार्मिक डेप्थ है, कार्मिक बुक है, जिसके अंदर में आपको पूरा हिसाब किताब लिखा हुआ है, जो आपको भुगतना है भुगतना है।
0: बिल्कुल,
1: तो मेरा एक ही बात कहना है, कोई ग्रह अच्छा नहीं, कोई ग्रह खराब नहीं, कोई भाव अच्छा नहीं, कोई भाव खराब नहीं, ये आपके ऊपर में है कि आप उस भाव को, उस ग्रह को कैसे यूज करते हो, कैसे उसको अपनी लाइफ पाथ में यूटिलाइज करते हो।
0: बिल्कुल,
1: ठीक है। अब सेम बात अगर मैं बोल रहा हूं और मैं कहता हूं कि आप डेली शिवजी पे जाओ, चल चढ़ाना, आपका काम हो जाएगा, तो ये भी एक वह झूठ हो गया। जो मैं एक तरफ तो मैं कह रहा हूँ कोई अच्छा बुरा नहीं, दूसरी तरफ मैं कह रहा हूँ कि शिवजी आपका सब कुछ कर देंगे।
0: करेक्ट करेक्ट
1: जी, तो मेरा एक ही मानना है, एक होती है हमारी निष्ठा, एक होती है हमारी किसी भगवान के प्रति आस्था, और उस निष्ठा और आस्था के अनुसार अगर मैं कोई डेली की जो हमारी दिनचर्या थी, सूर्य को जल चढ़ाना, शिव जी को जल चढ़ाना, जीवन में जल तत्वों को न्यूट्रलाइज करना, तो ये तो हो गए मेरे दैनिक दिनचर्या के भगवान और आस्था के कनेक्शन, जो नेचुरल वे में मेरे कर्मों से जुड़ रहे हैं।
0: करेक्ट, बिल्कुल, यहाँ पे ज्योतिष उपाय जी,
1: ये हाँ, ये कोई ज्योतिषी उपाय नहीं हुआ,
0: नहीं है, ये दिनचर्या को बदलना है।
1: ये आपका, ये आपका एक भौतिक, आपके जिस परमात्मा को आपने पूजा है, जिस परमात्मा ने आपको जन्म दिया है, जिस परमात्मा को आप आपका परिवार मानते हो, उसको ग्रेटिट्यूड करने का तरीका है।
0: करेक्ट,
1: कि आपने जन्म दिया, मैं धन्यवाद हूँ, मैं कृतज्ञ हूँ, मैं आपको जल चढ़ा रहा हूँ, स्वीकार करें और मुझे आशीर्वाद दें।
0: बिल्कुल
1: ठीक है। पर अब मैं कहता हूँ कि ज्योतिषी जाके बोलते हैं कि तुम्हारी शादी नहीं हो रही है, तुम जाकर शिव जी पर जल चढ़ाना, तुम्हारी शादी हो जाएगी। तो ऐसे अगर शादी होगी होती तो दुनिया में कोई कुंवारा ही नहीं रहता।
0: बिल्कुल बिल्कुल।
1: अब यहाँ आती है बात कि संकल्प आप कैसे उस चीज को आप शादी में कन्वर्ट करेंगे। उपाय कर रहे हैं, उपाय करिए, मैं मना नहीं कर रहा हूँ जल नहीं चढ़ाना, शादी नहीं होगी। मैं किसी भी इंसान को ये नहीं कह रहा हूँ कि शिव जी पर जल चढ़ाओगे तो शादी नहीं होगी। मैं ये कह रहा हूँ जल चढ़ाने का मकसद तो बताओ, क्यों चढ़ा रहे हो, क्या चाहते हो। तो उसके पीछे हमारे शास्त्रों में संकल्प लेना बताया गया कि आप अपना नाम, अपने पिता का नाम, अपने पति का नाम, अपना गोत्र, आप जा रहे थे वहां का स्थान बताते हुए भगवान को धन्यवाद करो, उनको को अपनी कृतज्ञता दिखाओ कि मैं आज आपके श्री चरणों में आया हूँ, आई हूँ, और मेरी एक मनवांछित अभिलाषा है कि मुझे एक सुयोग्य पत्नी या सुयोग्य वर प्राप्त हो
0: जी।
1: और आप मेरे इस जल को स्वीकार करके मुझे आशीष प्रदान करना
0: जी।
1: ये बताओ तो सही, सिर्फ जल चढ़ा दिया, हाँ मैं तो 16 सोमवार का व्रत किया और जल चढ़ा दिया, तो इससे पति या पत्नी नहीं मिलने वाले।
0: बिल्कुल,
1: आपको भगवान को अपनी निष्ठा बतानी है, मैं किस कार्य विशेष को लेकर हूँ। तो वहां पे कोई भी उपाय रेमेडी यूनिवर्सल नहीं हो सकती है, हर इंसान को अपना अपना काम करना होता है। मैं आपको एक एग्जांपल देता हूँ, बहुत बार लोग आपने देखा होगा मंदिरों में दीपक लगे हुए होते हैं।
0: हाँ जी बिल्कुल
1: ठीक है। अब उस दीपक के अंदर में कितने तरीके तेल मिले हुए हैं उसको आप समझो।
0: करेक्ट,
1: आपने छायादान का नाम सुना, छायादान।
0: जी जी बिल्कुल बिल्कुल,
1: है ना। तो छायादान क्या होता है, कांसे की कटोरी में तेल लेकर के अपना चेहरा देख करके उस तेल का दान करना। इसको हम शनि का दान के रूप में कहते हैं कि जिसको शनि लगा हुआ है, शनि की छाया
0: जी।
1: अब एक इंसान ने ये छायादान करके उस दीपक में, जो अखंड दीपक जल रहा है उसमें ये तेल डाला, ये बोल करके कि मैं शनि की शांति हेतु ये तेल डाल रहा हूँ।
0: करेक्ट।
1: एक इंसान ने उतारा करके उस दीपक में तेल डाला कि मेरे तमाम शारीरिक और शत्रुओं का संहार हो और मैं